0: ati madagi.
1: Yoho, Kips 98.3 FM. Tapai sangako sahayatra.
2: Purai ek ghanta, tinota movies ka superhit githaru.
3: 3 in 1.
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01 42 88 8 98 012 35 88 8
12: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
13: अब धन नान मान्नुस नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नु होला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
14: सम्पर्क ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: This is Kips 98.3 FM, your companion.
1: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी अब तुम
2: Best romantic Hindi song, best romantic Hindi song.
3: दिल दिया गल्ला करांगे नाल नाल
2: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
3: Pehla nasha, pehla khumar.
2: Station Kips FM 98.3 MHz.
3: Naya pyar hai, naya intezaar.
4: Saundarya, swasthya ra jeevan shaili sambandhi ek vishesh karyakram. Beauty, health and lifestyle. Kips FM 98.3 MHz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje ra budhbar diuso 3 baje.
5: Swasth jivan, sukhi jivan, Halesi Clinic sadhai tapai sanga. 15 barsha bhanda badi anubhavi visheshagya doctor haru ra uchcha stariya janch ra upachar eutai thau ma.
6: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
7: सोमबार देखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलिसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709399 98511709399
9: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
10: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Johor Kips FM 98.3 MHz.
1: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
2: केही नौलो
3: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
4: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
6: Engineer Shah, ghar banauna khojdechu. Kun eta ramro hola?
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
8: बाबु पानीको बिल तिरिदे ल
9: ल तिरिदे
10: बाबु बत्तीको बिल तिरिदे आज
9: ल ल तिरिदे
8: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिरिदे
8: तर सबै कुरा यति छिटै कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
9: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
14: 01 42 35 888 98 012 35 888
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: Keeps FM 98.3 MHz. RJ Wanted.
18: Do you have the voice, energy, and passion to entertain people every day?
17: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
18: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
17: Be the next big voice on Keeps FM 98.3 MHz.

0: Life-Changing Quotes. अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिल्यै आफ्नो खुशीलाई उछिनिसकेको हुन्छ। यो भनाई हो सोरेन क्रिकगार्डको।
1: Best romantic Hindi song.
2: तुझमे रब दिखता है यारा मैं क्या करूं? तुझमे रब दिखता है यारा मैं क्या करूं?
1: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 8 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू इन

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farky, out to my timbro, man, kunasi kai. Farky, was to my timbro, man, kunasi kai.
3: Pure ek kanta, tinota movies ka super hit gitaru.
4: Three in one.
0: Every Saturday, 9 a.m. and Thursday, 6 p.m.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-12345-4444
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
13: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
14: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: History of Rock.
16: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
17: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. Keeps FM 98.3
18: MHz ma.
17: आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईंकै रेडियो किप्स एफएम मा
19: किप्स 98.3
18: Bing, bing, bing, dum, dum.
15: Mix Max at 98.3.

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: कार्यक्रम कलियुग टाइम
3: Hollywood Times, every day, 11 to 12 p.m.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
3: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
4: सुजलप्पा अनि गिन नमस्कार किप्स 98.3 एफएम
5: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
6: Mix Max at 98.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-92-12-35-888
15: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in, radio, naya generation ko.
16: Kips FM, 98.3 megahertz, RJ Wanted.
17: Do you have the voice, energy and passion to entertain people every day?
16: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
17: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
16: Be the next big voice on Keeps FM 98.3 megahertz.
18: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास सन्डे 7 AM मन्डे 8 PM एन्ड ट्युजडे 3 PM
16: स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज
19: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
16: थ्री इन वन
8: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एन्टरटेन्ड किप्स 98.3 FM, your companion, your companion, your companion.
5: Three in one.
6: From the movie, Bazigar.

0: Kid Party FM.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: Stay connected with your favorite station keeps FM 98.3 megahertz
6: Join our community on Facebook for the latest updates and all the music you love
5: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
7: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू

0: FM 98.2 MHz. ¡Jotunen!
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: Keeps FM 98.3 megahertz. RJ wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स, क्लासिक चोइस, इन्फो हाउस, फ्रेश हिट्स एन्ड मेनी मोर। Tune into Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
4: on KIPS 98.3 FM.

0: Life-Changing Quotes. सिकाइको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन. यो भनाइ हो बीबी किङको.
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो.
2: नेपाली सुपरहिट्स

0: 하셔야 내부세 좋습니다.
1: 수태야 6:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.

0: Number 14.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: रूप दी रानी

0: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
14: म्युजिक मज्जा
13: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
15: KIPS FM 98.3 MHz. RJ Wanted.
16: Do you have the voice, energy, and passion to entertain people every day?
15: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
16: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
15: Be the next big voice on Keeps FM 98.3 MHz.
17: Keeps 98.3 FM.
18: Mm-hmm.
17: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: best romantic Hindi song. Best romantic Hindi song.
1: Dil diya galla karange naal naal.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
1: Pehla nasha pehla khuma.
0: Station Gifts FM 98.3 MHz.
1: Naya pyar hai naya intezaar.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
7: Every Monday 5 p.m. and Friday 8 p.m.

0: number four. Movie
1: Alpha.
0: Song
1: Massacre.

0: Number 3.
1: तुमसे जो इश्क होने लगा.
0: Movie
2: धमाल 4.
0: Song
2: सारी.

0: life-changing quotes. यदि तपाई आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाई आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाइ हो विलियम जेम्सको।
1: कार्यक्रम कलियुग टाइम
2: Hollywood Times, every day, 11 to 12.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: Keeps FM 98.3 megahertz. RJ wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 megahertz.
3: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
10: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888.
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
16: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 하셔야 내부세 정미다.
1: 수태야 6:30에서 7시까지. 스테이션 KIPS FM 98.3 MHz.

0: यो हो KIPS 98.3 FM तपाई सँगको सहयात्रा
1: राजा मतिवा मती नएवा ने पुछे चंगुट खेले
2: नेपाल भाषा या यही पुछे चौमेता
3: सुथैया 6:30 to 7 PM तक स्टेशन KIPS FM 98.3 MHz
2: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
3: KIPS FM 98.3 MHz RJ Wanted
2: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on KIPS FM 98.3 MHz.
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
7: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
12: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. Keeps FM 98.3 megahertz. RJ Wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 MHz.
3: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: Enjoy the cover version of your favorite songs Covermania at 98.3 Covermania at 98.3
2: Every Monday 5 p.m. and Friday 8 p.m.
13: History of Rock.
14: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
13: Yoho Keeps FM 98.3 MHz.
15: Keeps 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Life-Changing Quotes。जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईं अघि बढिरहनु पर्छ। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा।
2: लिसन टु योर फेवरेट क्लासिक इंग्लिश सॉन्ग्स Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 megahertz.

0: यसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयर एभर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.clipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
6: Keeps most wanted.
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एनिथिङ कार्यक्रम किप्स मोस्ट वान्टेडलाई तपाईँले वर्ल्डलाई सुन्न सक्नुहुन्छ किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गरेर म निजल उपस्थित भइसकेको छु र तपाईँले हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com प्रयोग गर्न सक्नुहुन्छ हाम्रो वेबसाइट रहेको छ जस्तै हामीलाई फलो गर्नुलाई हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज काउन्टडाउन सुरु रहेको छ किप्स मोस्ट वान्टेड नेपाली पप आधुनिक गीतहरू काउन्टडाउन हामी गर्ने गर्दछौँ र आज भने चाहिँ नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ नम्बर 10 यो विक रहेको छ सलला कर्णाली by Pramod Kharel supporting vocal rakes Srishti Budako lyrics and music rakes Suraj Thapa ko bhane music arrange gareka chan Pramod and Parampara and Suraj Thapa le number 10 ma sunjau Sarala Karnali
8: Kiss Most Wanted number 10

0: नम्बर 9 तर्फ लाग्यो. नम्बर 9 मा यो विक रहेको छ इटरीको बजारमा बा आनन्द कार्की एन्ड गंगा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, भने कम्पोजिसन रहेको छ लक्ष्मण सिसको. म्युजिक दिएका छन् अर्जुन कटुवालले अनि मिक्स मास्टर गरेका छन् पुखराज सोनकारले. सुन्छौ नम्बर 9 मा इटरीको बजारमा.
1: किड्स मोस्ट वान्टेड नम्बर 9.

0: What a man.
1: अब नम्बर एट को पाल्छ. नम्बर एटमा भेडाको उन बाई सबिन कार्की बिस्ट रहेको छ, फिचरिङ सन्जु मोक्तान. लिरिक्स एन्ड कम्पोजिसन बिस्टको रहेको छ, अनि म्युजिक प्रड्युसर एन्ड मिक्स मास्टर गरेका छन् ब्रिज श्रेष्ठले. सुन्छौ भेडाको उन एट नम्बर एट.
2: इट्स मोस्ट वान्टेड नम्बर एट.

0: आफ्टर नम्बर 10, 9 एन्ड 8, लेट्स मुभ टु नम्बर 7. नम्बर 7 मा यो विक रहेको छ के छ खबर. हिरोनी बाय चक्रबम एन्ड दीपिका बाय मगर एन्ड सन्तोष परियार. लिरिक्स रहेको छ जय खती अनि चक्रबमको. म्युजिक दिएका छन् चक्रबमले, अरेन्ज गरेका छन् अरेन्ज एन्ड मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले. सुन्छौँ नम्बर 7 मा के छ खबर हिरोनी.
1: किस्मत वान्टेड नम्बर 7.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरु, हरेक धुनसँग जोडिएको समयको कथा। कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
6: Station Keeps FM 98.3 megahertz.
7: नमस्कार अनि हार्दिक स्वागत छ। तपाई सुन्दै हुनुहुन्छ Keeps 98.3 FM।
8: हजुर नमस्ते अनि स्वागत छ, यो Keeps FM 98.3।
9: सुजल अप्पा अनि गेन नमस्कार, Keeps 98.3 FM।
10: यो हो Keeps 98.3 FM, तपाई सँगको सहयात्रा।
11: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो।
12: Keeps most wanted।
1: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक। कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड, किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजोल छु तपाईँको साथमा। किप्स मोस्ट वान्टेडमा काउन्टडाउन सुन सक्नुहुन्छ तपाईँले। नेपाली पप आधुनिक गीतहरू काउन्टडाउन सो रहेको छ किप्स मोस्ट वान्टेड, र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्नु सक्नुहुन्छ। फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा। आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज। अहिले पनि हामी नम्बर 6 तर्फ लाग्दैछौँ। नम्बर 6 यो विक रहेको छ आफ्नो बनाइ लैजाओ बाई सुमन सरगम एन्ड मेलिना राई। लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको, मिक्स मास्टर गरेका छन् रेशम गडलले। सुन्छ नम्बर 6 आफ्नो बनाई लैजाओ।
13: किप्स

0: हजुर नम्बर फाइभ तर्फ लागौ. नम्बर फाइभमा माया छ मनमा छ रहेको छ गीत एसडी योगी एन्ड्रेसा फुनको आवाजमा. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी भने म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ. मिक्स मास्टर गरेका छन् एसडी योगी. सुन्छ नम्बर फाइभमा माया छ मनमा छ.
1: किस मोस्ट वान्टेड नम्बर फाइभ.

अब ढिलो नगरिकन हामी नम्बर फोर तर्फ लाग्छ. नम्बर फोरमा धोका गाउँदैछन् एलिना चौहान, लिरिक्स रहेको छ विष्णु भण्डारीको, भने म्युजिक दिएका छन् सरोज पोखरेलले, म्युजिक अरेन्ज एन्ड मिक्स मास्टर गरेका छन् देवेश राईले. सुन्छ नम्बर फोरमा धोका बाई एलिना चौहान.

0: यस हाम्रो कार्यक्रमको पहिलो सेगमेन्टको नाम भनिरहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ. आज रविन शर्माको आवाजमा रहेको गीत हामी सुन्छौँ, कुन मन्दिरमा. जु दिस ट्र्याक.
1: फ्ल्यासब्याक.

0: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday, 7 a.m. Monday, 8 p.m. And Tuesday, 3 p.m.
2: Station Keeps FM 98.3 megahertz.
3: Are you ready to turn up the volume and rock out like never before?
4: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
3: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
4: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
3: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
4: Radio station Keeps FM 98.3 megahertz.
5: Wake me up when September ends.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
7: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
10: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in, रेडियो नयाँ जेनेरेसनको.
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स. कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा.
15: दिल दीवाना बिन सजना के.
1: आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा.
16: It's 98.3 FM, your companion.
17: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
18: Keeps most wanted.

0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु. स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड. किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ किप्स एफएम .com. हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टा फेसबुक टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. र यो इन्फर्मेसन सँगै अब हामी काउन्ट डाउन तर्फ लाग्दैछौँ र नम्बर थ्रीमा रहेको छ मनको खुरा बाई प्रवेश मान साके एन्ड सी जसु श्रेष्ठ. कम्पोजिसन रहेको छ प्रवेश मान साकेको. लिरिक्स रहेको छ दीपक विवश आँसुको. सुन्छ नम्बर थ्रीमा मनको खुरा.
1: किप्स मोस्ट वान्टेड नम्बर थ्री.

नम्बर टू तर्फ लागौ. नम्बर टूमा मलाई तानेर लैजाऊ गाउँदैछन् मेलिना राई एन्ड प्रज्वल कार्की. लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको, भने अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले. सुन्छ नम्बर टूमा मलाई तानेर लैजाऊ.

0: हजुर, हाम्रो दोस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ र आज सेगमेन्ट माई चोइसमा ल्याएको छु गीत जनक तामराकारको आवाजमा रहेको गीत काफल कमला।
1: My choice.

Life-Changing Quotes. म निराश भएर मर्दिन, जीवन पूर्ण रूपले बाँचेपछि मात्र म मर्छु। यो भनाई हो विला काथरको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
8: जस्ट ट्यून इन
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: Amilai Sunnuhos, www.kipsfm.com Marfot. Just tune in, radio Naya Generation Ko.
11: KIPS FM 98.3 MHz, RJ Wanted.
0: Do you have the voice, energy, and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
0: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on KIPS FM 98.3 MHz.
12: 70 को दशक देखि आज सम्म का हिट गीतहरु हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम Songs Timeline जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास
13: Sunday, 7 a.m. Monday, 8 p.m. And Tuesday, 3 p.m.
11: Station KIPS FM 98.3 MHz.

0: हो KIPS 98.3 FM तपाई सँगको सहयात्रा
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास Sunday 7 a.m. Monday 8 p.m. and Tuesday 3 p.m.
2: Station KIPS FM 98.3 megahertz.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-98-3512
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: बाबु पानीको बिल तिरिदे ल
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिर्दे आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिर्दे
9: तर सबै कुरा यति छिटै कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
10: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: गाउँभरि हल्ला चलिसक्यो हाम्रो बारेमा। अब मेरो बारेमा के गर्नुपर्छ त्यो आफै सोच्नु है।
1: म छु त, किन टेन्सन गरे कि?
2: लाग्यो
3: मैले त हिँडेको

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Keeps FM 98.3 MHz, RJ Wanted.
2: Do you have the voice, energy and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 MHz.
3: स्वस्थ जीवन सुखी जीवन
4: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
8: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: यु क्यान डान्स
11: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
12: जस्ट ट्यून इन
13: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.

0: किप्स 98.3 एफएम मा पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लोक भाका भन्ज्याङ चौतारी
1: पोखरामा घाम लाग्यो।

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो, यो भनाई हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।

0: छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
1: किप्स अनप्लग्ड
0: लास्ट मोडमा नहीं
1: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Amilai Sunnuhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-35-888
11: Keeps FM 98.3 MHz RJ1

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र KIPS FM 98.3 MHz।
10: This is KIPS 98.3 FM, your companion.
11: Hollywood Golden Hits.

0: Ah, don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
2: History of Rock.
3: Here I am. Rock you like a hurricane.
4: Monday 3 p.m. Only on Kips FM 98.3 MHz, your companion.
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: Kips FM 98.3 MHz. RJ Wanted.
10: Do you have the voice, energy, and passion to entertain people every day?
9: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
10: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
9: Be the next big voice on Kips FM 98.3 MHz.
11: केही नौलो
12: रोचक
11: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक
12: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा
13: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
14: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
15: किप्स 98.3 एफएम
16: Hollywood Golden Hits

0: 하셔야 내부세 좋습니다.
1: 수태야 6:30-7:00 Station KIPS FM 98.3 MHz.

0: Waves FM 98.3 MHz Jatine.
1: क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी.
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग.
3: बेस्ट रोमांटिक हिंदी सॉन्ग.
4: दिल दिया गल्ला करांगे नाल नाल.
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग्स एवरी संडे 9 PM ट्यूसडे 6 PM.
5: पहला नशा पहला खुमार.
2: स्टेशन गिव्स एफएम 98.3 मेगाहर्ट्ज.
5: नया प्यार है नया इंतजार.
6: Keeps FM 98.3 megahertz. RJ wanted.
7: Do you have the voice, energy, and passion to entertain people every day?
6: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
7: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
6: Be the next big voice on Keeps FM 98.3 megahertz.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
8: वाह, मैले खोजेको जस्तै रहेछ.
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-5-91-35-96-98-012-35-44.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
11: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ. गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ. उफ,
12: के भयो बोलादै, के गुनगुनाइरहेको?
11: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
12: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु.
11: यति सजिलै?
12: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.
13: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
15: What's the secret to success?
16: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
16: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
17: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू.
18: 3-in-1.
19: Every Saturday 9 AM and Thursday 6 PM.
7: Classic Hindi pop time.
20: चलने लगी है हवाएं, सागर भी लहराए.
7: classic Hindi pop time at KIPS FM 98.3.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50000 prints
4: printers don't come better these days for your office backup Mercantile Office Systems, Darbar Marg.
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
6: अब धन नानमान्नुस नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
16: History of Rock.
17: Here I am. Rock you like a hurricane.
18: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
1: Nepali Pop. Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
19: Your home gives 98.3 FM. Tapai Sanga ko Sahayatra.
16: Mix Max at 98.

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 MHz presents Keeps

नमस्कार हाम्रा सम्पूर्ण श्रोता मित्रलाई, अहिले यहाँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। यहाँले हामीलाई संसारको कुनै पनि कुनाबाट अनलाइन सुनिराख्नु भएको छ हाम्रो वेबसाइट kipsfm.com मार्फत, वा सुन्दै हुनुहुन्छ हाम्रो पात्रो एपबाट पनि हामीलाई अनलाइन। अनि श्रोता मित्र, यो हो कार्यक्रम किप्स अनप्लग्ड। यो हाम्रा सङ्गीत प्रेमी साथीहरूको लागि एक यस्तो रेडियो कार्यक्रम हो जसमा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डहरूको चोइसको उहाँहरूकै आवाजमा डिफरेन्ट अनप्लग्ड सङ्ग्सहरू। हजुर, यो कार्यक्रम अबको एक घन्टासम्म आउनेछ, त्यसैले मित्र स्टेशन चेन्ज नगरी हामीलाई साथ दिनुहोला र हाम्रा मनपर्ने कलाकारहरूले यहाँलाई सुनाउनेछ उहाँहरूको सुरिलो आवाजमा, उहाँहरूकै चोइसमा अनप्लग्ड सङ्ग्स। सो श्रोतावृन्द, आजको यो साङ्गीतिक कार्यक्रमलाई अझै सङ्गीतमय बनाउनको लागि हामी अब सुन्नेछौँ 1134 ब्यान्डको आवाजमा अनप्लग्ड सङ्ग्सहरू। हजुर साथी, उहाँहरूले गाउनु भएको अनप्लग्ड सङ्ग्स यहाँहरू इन्जोय गर्नुहोला। म युक्ता चाहिँ फेरि पनि कार्यक्रममा आउनेछु।

0: Don't change the station. We'll be right back. You are listening to GIPS FM 98.3 MHz. Your companion. Just tune in.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station GIPS FM 98.3 MHz.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939.
4: Stay connected with your favorite station, GIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search GIPS FM 98.3 MHz and hit that follow button today.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
10: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
4: just tune in.
0: GIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. GIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
15: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: यो हो GIPS FM 98.3 MHz
1: FM 98.3 MHz presents

All right, श्रोता मित्र, हामीले ब्रेक अगाडि सुन्यौ 1134 ब्यान्डको आवाजमा विभिन्न अनप्लग्ड सङ्ग्सहरू। हजुर साथीहरू, यस कार्यक्रममा हामी सुन्दैछौ विभिन्न गायक गायिका वा ब्यान्डका आवाजमा उहाँहरूकै चोइसमा विभिन्न अनप्लग्ड सङ्ग्सहरू। संसारभर यहाँले हामीलाई सुन्दै हुनुहुन्छ अनलाइन www.kipsfm.com वा हामीलाई हाम्रो पात्रो एपमा सर्च गरेर पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ। र साथसाथै साथी हामीलाई फेसबुक पेज वा इन्स्टाग्राम पेजमा सर्च गर्नुहोला किप्स एफएम टाइप गरेर, र हाम्रो पेजलाई लाइक र फलो गर्न चाहिँ नबिर्सिनुहोला। हजुर, किप्स एफएम द स्टेसन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। हजुर, यो स्टेसन किप्स एफएम। ओके सो मित्र, अब भने यस कार्यक्रममा हामी अनप्लग्ड सङ्ग्स सुन्नेछौँ छेवाङ लामाको आवाजमा। सुन्नुहोला साथीहरू, र म युक्ता फेरि कार्यक्रममा उपस्थित हुने नै छु।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू

हजुर श्रोता वृन्द, हामीले भर्खरै सुन्यौं रवि आर्यसको आवाजमा रमाइला अनप्लग्ड गीतहरू। मलाई आशा छ आजको यो किप्स अनप्लग्ड कार्यक्रम यहाँलाई राम्रो लाग्यो होला। यदि कार्यक्रम प्रति यहाँलाई केही सल्लाह वा सुझाव दिनु छ भने हाम्रो फेसबुक पेज मार्फत हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। र साथसाथै साथीहरू, म यो पनि यहाँलाई भन्न चाहन्छु कि यदि यहाँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ वा यहाँको पनि ब्यान्ड छ भने र यहाँ पनि आफ्नो आवाजमा अनप्लग्ड सङ्ग्स हाम्रो श्रोता मित्रमाझ राख्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। त्यसको लागि यहाँले हामीलाई हाम्रो फेसबुक पेजद्वारा सम्पर्क गर्न सक्नुहुन्छ। ओके, र श्रोता मित्र, हामीलाई हाम्रो फेसबुक पेजमा लाइक र इन्स्टाग्राम पेजमा फलो चाहिँ अवश्य गर्नुहोला। अल राइट, सो अब मित्र, यति भन्दै अब म युक्ताको पनि यस कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: नयाँ नयाँ नेपाली गीत सङ्गीत

0: 101.3 FM.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईसँग.
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
7: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
6: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
8: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511, 4910511, 98511703998511703. 0939.
9: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
10: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
9: किन एएसी लाइट ब्रिक नै?
10: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
9: वाह, मैले खोजेको जस्तै रहेछ.
10: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01591-35-96-98-12-35-444.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
11: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
12: म्युजिक मजा, म्युजिक
11: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat.

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM.
2: स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज.
3: कीप्स एफएम 98.3 मेगाहर्ट्ज. RJ Wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114, 01-5673-114.
2: Be the next big voice on Keeps FM 98.3 MHz.
5: Teri chap chap batti gaera hairani bhayo.
6: अब धन नान मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
6: Hollywood Times, every day, 11 to 12 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई बी एस
3: किप्स 98.3 FM योर कम्पानियन.
4: Just move your feet. Enjoy the dance beat.

0: Casino Valle.
1: Papai, the Lucho, keeps 98.3 at camp.
2: KIPPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
3: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
9: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
7: फोन नम्बर 4910511, 4910511, 98511709399, 98511709399।
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
11: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
10: किन एएसी लाइट ब्रिक नै?
11: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
10: वाह, मैले खोजेको जस्तै रहेछ।
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444.
12: You can dance,
13: you can sing, all you gotta do is
14: just tune in.
3: KIPPS FM 98.3 MHz, your companion, the radio of new generation.
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La, tyo pani tiri de.
15: तर सबै कुरा यति छिटै कसरी तिरिस?
16: किनकि मसँग हाम्रो पात्र छ।
17: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
16: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
18: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
20: Stay connected with your favorite station, KIPPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
20: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPPS FM 98.3 MHz and hit that follow button today.
21: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा, कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। सन्डे 7 a.m., मन्डे 8 p.m. एन्ड ट्युजडे 3 p.m.
22: स्टेशन Q
0: Keeps FM 98.3 MHz.
1: This is
22: Keeps 98.3 FM, your companion.
23: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat.

0: Life-changing quotes. पैसा दुईधारे तरवार हो, जसले भए पनि नभए पनि मानिसलाई चोट दिइरहन्छ। यो भनाई हो कवि शिरोमणि लेखनाथ पौड्यालको।
1: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू।
2: थ्री इन वन
3: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM।
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
5: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि।
13: थप जानकारी तथा बुकिङका लागि
14: 01-42-3888 98-32-3888।
15: Keeps FM 98.3 MHz. RJ Wanted.
16: Do you have the voice, energy, and passion to entertain people every day?
15: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
16: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
15: Be the next big voice on Keeps FM 98.3 MHz.
1: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू।
2: Three in one.
3: Every Saturday 9 AM and Thursday 6 PM.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.

नमस्ते साथीहरू, कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा स्वागत छ यहाँहरूलाई। तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 MHz। तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट, हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। म हो होस्ट आरजे युक्ता। फ्लो एन्ड लभली ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म यहाँहरूलाई ब्युटी हेल्थ वा लाइफस्टाइलबारे केही टिप्सहरू दिने गर्दछु र आज पनि म यस्तै नै गर्नेछु साथीहरू। आजको यस कार्यक्रममा म यहाँहरूलाई सावर गर्दा वा भनौँ नुहाउँदा ध्यान राख्नुपर्ने कुराहरू भन्नेछु। कार्यक्रम सुन्दै गर्नुहोला। अहिलेको लागि भने हामी पहिले एउटा गीत सुनौ। आजको फर्स्ट गीतको बोल रहेको छ रञ्जना। यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह। म्युजिक दिनुभएको छ असाद खानले, लिरिक्स दिनुभएको छ रकिब आलमले।

हजुर साथी र हामीले भर्खरै रञ्जना गीत सुन्यौ. यस गीतको सिङ्गर हुनुहुन्थ्यो अरिजित सिंह. आजको यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म यहाँलाई भन्नेछु सावर गर्दा ध्यान राख्नुपर्ने कुराहरू. फर्स्ट टिप के छ त म यहाँलाई भन्नेछु, खुट्टालाई सफा राख्ने. हजुर साथीहरू, हामीले नुहाउँदा खुट्टालाई इग्नोर गरिराखेको हुनसक्छ, तर खुट्टा पनि हामीले दिनदिनै सफा गर्नुपर्छ. खुट्टामा फङ्गल वा ब्याक्टेरियल इन्फेक्सनहरू हुन सक्छ. सोही इन्फेक्सनबाट बच्नको लागि तपाईँले सावर गर्दा खुट्टालाई पनि राम्ररी सफा गर्नुपर्छ. सफा गरेपछि खुट्टालाई पनि सुकाउनु चाहिँ नबिर्सिनुहोला. ओके, सो यो फर्स्ट स्टेप पछि अब हामी फेरि पनि गीत सुनौ है त साथीहरू. अब चाहिँ गीतको बोल रहेको छ आ है. यो गीतको सिङ्गर हुनुहुन्छ एकदेव लिम्बू. कम्पोजिसन र लिरिक्स दिनुभएको छ एकदेव लिम्बू र बियोन्डले बिट्स मिक्सिङ र मास्टरिङ गर्नुभएको छ ब्रिजेश श्रेष्ठले.

ओके साथी राम्रो भर्खर गीत सुन्यौ आ है एक देव लिम्बुको आवाजमा. ओके सो अब चाहिँ नुहाउँदाखेरि अर्को ध्यान दिनुपर्ने कुरा म यहाँलाई भन्नेछु. लुफा वा बनाऊ जुन जाली हामीले नुहाउँदाखेरि सफा गर्नलाई प्रयोग गर्छौ, त्यसलाई नुहाइसकेपछि हामी सावरमा झुम्डाउने गर्छौ. तर यस्तो गर्नु हुँदैन किनभने लुफामा युज गरेपछि डेड स्किन सेल्स जमा हुन जान्छ, जसले गर्दा ब्याक्टेरियाहरू यसमा जमा हुन्छ, ब्रिड गर्न थाल्छ. त्यसैले साथीहरू लुफा युज गरिसकेपछि यसलाई राम्ररी सफा गरेर घाममा सुकाउन राम्रो हुन्छ. ओके सो नुहाउँदाखेरि ध्यान दिनुपर्ने मैले यो अर्को एउटा टिप पनि यहाँलाई भनिसके. अब फेरि पनि हामी गीत नै सुन्छौ है त. अब चाहिँ हामी सुन्नेछौँ गीत तितली. यो गीत चाहिँ रहेको छ मुभी चेन्नई एक्सप्रेसबाट. यस गीतको सिङ्गर्स हुनुहुन्छ चिन्माई श्रीपदा र गोपी सुन्दर. म्युजिक दिनुभएको छ विशाल शेखरले. यो गीत हामी सुनौ र यो गीत पछि पालो हुनेछ एउटा छोटो ब्रेकको. ब्रेक पछि म फेरि पनि आउनेछु यहाँहरूलाई नुहाउँदाखेरि ध्यान दिनुपर्ने कुराहरूको टिप्स पनि म यहाँहरूलाई ल्याउने नै छु र साथमा ल्याउने छु मिठो मिठो गीतहरू. त्यसैले स्टेसन चेन्ज नगर्नुहोला, सुन्दै रहनुहोला KIPS FM 98.3 MHz.

0: एक्सप्रेस को साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM।
7: स्टेशन कीप्स FM 98.3 megahertz।

ओके साथीहरू, ब्रेक पछि म युक्ता फेरि पनि हाजिर भइसके कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज। तपाईँले हामीलाई संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ अनलाइन हाम्रो एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि। सो आजको यो कार्यक्रममा म यहाँलाई भन्दैछु नौदाखेरि ध्यान दिनुपर्ने कुराहरू र साथसाथै मिठो मिठो गीतहरू पनि यहाँलाई सुनाउँदैछु। ओके, सो अब चाहिँ म यहाँलाई फेरि अर्को एउटा टिप नै दिन चाहन्छु। अर्को टिप रहेको छ स्किनलाई मोइस्चराइज गर्ने। हजुर साथीहरू, नुहाइसकेपछि स्किन ड्राई हुन नदिन हामीले मोइस्चराइजर युज गर्न जरुरी छ। नुहाएर स्किन पुछिसकेपछि एउटा मोइस्चराइजिङ क्रिम लिनुहोस् र यो तपाईँको स्किनमा लगाउनुहोला। बजारमा राम्रो राम्रो बडी लोसनहरू पाउँछ, बडी लोसन बडीको लागि युज गर्नुहोला र फेस क्रिम फेसको लागि युज गर्नुहोला। यस्तो गर्नाले स्किन हाइड्रेटेड हुन्छ। ओके, सो अर्को एउटा टिप मैले यहाँहरूलाई दिइसके र अब चाहिँ फेरि पालो भएको छ गीत सुन्ने नै। अब चाहिँ सुनौ गीत सरर र यस गीतको सिङ्गर हुनुहुन्छ ब्रिजेश श्रेष्ठ र वर्षा कर्मा आचार्य। बिट्स मिक्सिङ र मास्टरिङ यस गीतलाई गर्नुभएको छ ब्रिजेश श्रेष्ठले। कम्पोजिसन र लिरिक्स रहेको छ बियोन्ड र ब्रिजेश श्रेष्ठको।

अझ साथी हामीले भर्खरै एउटा मिठो गीत सुन्यौ सरर र बृजेश श्रेष्ठ र वर्षा कर्माचार्यको आवाजमा। र अब चाहिँ यो कार्यक्रम ब्युटी हेल्थ लाइफ स्टाइलमा नुहाउने बेलामा ध्यान दिनुपर्ने कुराहरूको अर्को एउटा टिप म यहाँलाई भन्दैछु। वर्कआउट वा हेभी एक्सर्साइज गरिसकेपछि सावर गर्न नबिर्सिनुहोला। एक्सरसाइज पछि सावर खालि नराम्रो गन्ध हटाउनको लागि मात्र लिने होइन, एक्सरसाइज गरेपछि पसिना आउँछ, पसिनाले ब्याक्टेरिया अट्र्याक्ट गर्छ जसले गर्दा ब्रेकआउट जस्तै पिम्पल्स वा ऱ्यासेस हुन सक्छ। त्यसैले एक्सरसाइज गरेपछि सावर लिन राम्रो हो। हजुर, यो एउटा टिप मैले यहाँलाई भनिसके र अब चाहिँ फेरि हामी एउटा रमाइलो गीत सुनौ है त साथीहरू। अब चाहिँ गीतको बोल रहेको छ जीएफ बीएफ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ गुरिन्दर सिगल र ज्याकलिन फर्नान्डेज। हजुर, एक्ट्रेस ज्याकलिन फर्नान्डेज पनि यस गीतको सिङ्गर हुनुहुन्छ। म्युजिक दिनुभएको छ गुरिन्दर सेगलले, लिरिक्स पनि दिनुभएको छ गुरिन्दर सेगलले नै।

ओके सर हामीले भर्खरै एउटा गीत सुन्यौँ जिएफबिएफ र अब चाहिँ साथीहरू म यहाँलाई भन्दैछु नहुँदाखेरि ध्यान दिनुपर्ने अर्को एउटा टिप नै लामो समयसम्म सावर लिने राम्रो हुँदैन तपाईँले याद गर्नुभएको छ होला लामो समयसम्म सावर लियो भने हातको औँलाहरूमा रिङ्कल्स आउन थाल्छ यस्तो किन हुन्छ भने सावरले स्किनलाई ड्राई वा भनौँ सुक्खा बनाउँछ जसले गर्दा ड्राइनेस र इचिनेस हुन सक्छ त्यसैले तपाईँले लामो समयसम्म सावर लिन स्किनको लागि हानिकारक हुन्छ ओके सो एउटा यो अर्को एउटा टिप मैले यहाँहरूको लागि राखिसके र यस टिप पछि फेरि हामी एउटा गीत नै सुन्नेछौँ साथीहरू ओके सो अब चाहिँ गीतको बोल रहेको छ अलिकति यो गीत चलिरहेको छ ब्यान्ड बी एटको म्युजिक दिनुभएको छ क्युपिड गुर्मे दोर्जे लामाले यो रमाइलो गीत पछि पालो हुनेछ अर्को एउटा सानो ब्रेकको ब्रेक पछि म फेरि पनि यहाँलाई नहुँदाखेरि ध्यान दिनुपर्ने टिप्सहरू लिएर आउने नै छु त्यसैले सुन्दै रहनु होला हामीलाई

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: पुरै एक घन्टा तिनवटा मुभिजका सुपरहिट गीतहरू
10: थ्री इन वन
11: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
0: Time Sunday 7 PM, Monday 9 AM, and Thursday 2 PM
11: on KIPS 98.3 FM.
12: KIPS 98.3 FM. Your companion.
5: KIPS FM 98.3 presents Beauty, Health and Lifestyle.

हजुर, छोटो ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा, र तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 लाई। म हो तपाईँकै होस्ट आरजे युक्ता। तपाईँले हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट, हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ। ओके, सो अब म नुहाएपछि ध्यान दिनुपर्ने अर्को एउटा टिप नै भन्न चाहन्छु साथीहरू। कन्डिसनरलाई स्क्याल्पमा युज गर्नु हुँदैन, यस्तो गर्दा स्क्याल्पको ओइल प्रोडक्सन बढ्छ र तपाईँको कपाल चाँड चाँडै मैलो हुन जान्छ। कन्डिसनरलाई तपाईँले कपालको बिचदेखि टुप्पोसम्म लगाउनुहोला। अलराइट, सो यो अर्को एउटा कन्डिसनर चाहिँ कसरी युज गर्ने यहाँको लागि मैले टिप राखिसकेँ, र अब चाहिँ फेरि पनि हामी गीत नै सुनौ। अरू साथीहरू, अब चाहिँ गीतको बोल रहेको छ सुन साथिया। यो गीत चाहिँ मुभी एबिसिडी 2 बाट रहेको छ।

हजुर साथीहरू, हामीले भर्खरै सुन्यौं गीत सुन साथिया मुभी एबीसीडी टू बाट। ओके, सो यो गीत पछि अब सुनौ अर्को एउटा टिप नै। साथीहरू, नुहाइसकेपछि हामीले टावलले पुसेर आफ्नो स्किन सुखाउने गर्छौ, तर टावलले स्किनमा बेकसरी रब गर्यो भने स्किन ड्यामेज हुन सक्छ, स्पेसली यदि तपाईँको स्किन डेलिकेट छ भने। टावलले स्किनलाई बेकसरी रब गर्यो भने स्किन ड्राई र सेन्सिटिभ हुन सक्छ, त्यसैले स्किन सुकाउनको लागि सफ्ट टावलले स्किनमा थपथप वा भनौँ प्याट ड्राई गर्नुहोला। यो चाहिँ स्किन सुकाउने एउटा बेस्ट तरिका हो। अलराइट, सो यो टिप पछि हामी फेरि अर्को एउटा गीत नै सुनौ। अब चाहिँ गीतको बोल रहेको छ करके नजर। यो गीतको सिङ्गर्स हुनुहुन्छ सञ्जीव पराजुली र टिका प्रसाई। लिरिक्स यस गीतमा दिनुभएको छ आनन्द अधिकारीले। म्युजिक कम्पोजर र अरेन्जर हुनुहुन्छ आशिष अविरल। मिक्सिङ र मास्टरिङ गर्नुभएको छ एचपीएन किस्मतले। अलराइट साथीहरू, अब भने सुनौ यो गीत नै।

हजुर साथीहरू, हामीले भर्खरै सुन्यौं गीत कड्के नजर। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगा हर्चमा। र यस कार्यक्रममा म तपाईँलाई भन्दैछु नहुँदाखेरि ध्यान दिनुपर्ने कुराहरू। सो यही विषयमा अर्को एउटा कुरा म यहाँहरूको लागि राख्न चाहन्छु। हामीले नुहाइसकेपछि कपाललाई टावलले ऱ्याप गर्ने गर्छौँ, तर यस्तो गर्नु हुँदैन किनभने यस्तो गर्नाले कपालमा स्ट्रेस पर्न जान्छ र यसले कपालको जरा ड्यामेज हुन जान्छ अनि कपाल विक हुन्छ। कपाल सुकाउनलाई टावलले पहिला पानीलाई स्क्विज आउट गरेर निकाल्न सकिन्छ र त्यसपछि प्याट ड्राई गर्न सकिन्छ। ओके, सो नुहाइसकेपछि कपाललाई कसरी सुकाउने यो पनि एउटा टिप मैले यहाँहरूको लागि राखिसकेँ। र साथीहरू, यो टिप चाहिँ आजको यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलको लास्ट टिप हुनेछ किनभने हाम्रो कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ। यहाँलाई कार्यक्रम कस्तो लाग्यो त हामीलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kipsfm। ओके, सो जान अगाडि म यहाँहरूको लागि एउटा गीत राखेर जान चाहन्छु। अब चाहिँ यहाँहरूको लागि म गीत राख्छु साइको सैया, र यो गीत चाहिँ रहेको छ मुभी साहोबाट। यस गीतको सिङ्गर सुन्नुहुन्छ सचेत टन्डन, धनी भानुशाली र तनिष्क बागची। म्युजिक र लिरिक्स दिनुभएको छ तनिष्क बागचीले। ओके, सो अब यो गीत म यहाँहरूको लागि छोड्दै मेरो पनि बिदा माग्ने बेला भइसकेको छ। साथीहरू सधैँ खुसी रहनुहोला, स्वस्थ रहनुहोला। अब चाहिँ म एकपल्ट पनि बिदा दिनुहोला। नमस्कार।

0: 爱我的山呀，山狗。
1: Life changing goats.संसारमा संगीत र आमा भन्दा राम्रो साथी कोही हुन सक्दैन।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
7: On Keeps 98.3.
8: Bomb at 98.3.
6: Chemical X.

0: Yoho Kips FM 98.3 MHz.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
16: बाबु पानीको बिल तिरिदे ल
17: ल तिरिदे
18: बाबु बत्तीको बिल तिरिदे आज
17: ल ल तिरिदे
16: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
17: ल त्यो पनि तिरिदे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
17: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्लिस नम्बर्स
0: with exclusive segments, Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
21: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
0: on KIPS 98.3 FM. KIPS FM 98.3 MHz.
22: KIPS FM 98.3 MHz. Chemical X.
23: On KIPS 98.3.
24: Fall at 98.3.
22: Chemical X.
23: Enjoy.
22: X.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance Beat, Friday 8 a.m. and Saturday 6 p.m.
7: Keeps FM 98.3 megahertz, your companion, your companion.
8: Chemical X.
9: On Kids 98.3.
10: Fog at 98.3.
8: Chemical X.
9: Enjoy.

0: जस्ट ट्यून इन रेडियो नया जेनेरेशन को
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: 70 को दशक देखि आज सम्म का हिट गीतहरु हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास Sunday, 7 a.m. Monday, 8 p.m. And Tuesday, 3 p.m.
4: Station Keeps FM 98.3 megahertz.

0: Yoho Kips FM 98.3 MHz.
1: Nepali Superhits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: KIPS 98.3 FM मा सुन्दै हुनुहुन्छ गजल संसार।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ.

0: Gibbs FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।